0: Dealers, 93 Hotham Grange Road, Bradford 7, 414-760.
1: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
2: तुम्हें पता है भाभी ने वो भी कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
1: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
3: क्या आपकी आवाज़ खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए। एशियन रेडियो
4: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
5: सदाबहार मौसीकी के भूले बिसरे साज,
4: कम्युनिटी की पूरा सर आवाज,
5: हर वक्त आपके संग आपका दम साज।
6: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन।
7: दिस इज ब्रेडफोर्ड एशियन रेडियो।
8: معزز سامعین کرام، اس وقت آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ ڈیپ کے ذریعے بھی یہی نشریات آپ تک پہنچتی ہیں، اور ساتھ ہی ساتھ انٹرنیٹ کے ذریعے بھی ہماری نشریات کو آپ سن پاتے ہیں جہاں کہیں بھی ہوں دنیا میں، www.bradfordasianradio.co.uk کے ذریعے، ساتھ ہی ساتھ اپنے موبائل فون پر جہاں بھی ہیں آپ، بس نیٹ ہونا چاہیے۔ اگر آپ نے ہمارا ایپ فری آف کاسٹ جو ہے وہ ڈاؤن لوڈ کر رکھا ہے تو آپ سن سکتے ہیں ہماری نشریات کو۔ زرکا صاحبہ، بہت شکریہ، بڑی نوازش پروگرام میں شامل ہونے کے لیے، اور آپ نے جناب فرمائش کی ایک خاص گیت کی، اور وہ خاص گیت آپ نے کیوں فرمائش کی؟ جی ہاں، آپ کے گھر اللہ نے ایک چھوٹی سی ننی سی پری بھیجی ہے، رحمت بھیجی ہے اللہ نے، تو اس کے لیے خصوصی طور پر آپ یہ ڈیڈیکیشن جو ہے یہ آپ کرنا چاہتی ہیں اس بچی کے نام۔ تو یہ خوبصورت سا جو آنے والا گیت آپ کی ہی فرمائش پر اس چھوٹی ننی پری کے لیے ہوگا، اور ساتھ ہی ساتھ دیگر سننے والے بھی اس گیت کو اس لیے پسند کریں گے کہ بہت عرصہ ہو گیا اس گیت کو سنے ہوئے، اور آواز بھی ظاہر ہے محمد رفیع کی ہے، تو جو محمد رفیع کو پسند کرنے والے لوگ ہیں سمیرہ صاحبہ، جن میں آپ سر فہرست ہیں، آپ کو بھی پسند آئے گا۔ اور اس کے بعد یاد رکھیے گا، اس گیت کے بعد جناب اشفاق احمد صاحب کا زاویہ ہوگا، انسانوں کا قرض۔ تو یہ کیا قرض ہے، کس قرض کی بات ہو رہی ہے، اور یہ سب انسانوں کی بات ہو رہی ہے، صرف کسی ایک خاص شخص کی بات نہیں ہے۔ اس لیے گزارش ہے کہ سنتے رہیے پروگرام کو اپنی میزبان عثمان اشفاق کے ہمراہ۔ لیجئے فی الوقت یہ گیت۔